0: من كلاج مي إيد ورا أفاير إيدك أبوع أقول من بينه بني دم يدا هم مي ريا إيد تندو أو نادد تقول ورتو.
1: هذا هما أقول من إيدو هما هاتر الدواء هما بولي هما سديول بيزي كم يفتح هوريها كولي بس لكن هما أيك غد تكا ريف ده نماذ وابو تيجا نونا نماذ وابو ميدوكان على وافا ده هما هوريها كولي بس لكن هونا نالوغن من هما أيك غد تكا بحاجة ميا سديول بار نالوغن من काउंसिल फेसबुक पेज उगस वाने काउंसिल वाइबा आगस वाने मी हम आम करे इस वाने हम इड सेडियल लोस वाने
0: एम वर रंगल इंतजाम करे विके नमाद उगुत्त का वर बल्दवा दित्त हुरिया पे फुल्स
1: आदे
0: आदे वर बोड़ा शुक्रिया वर बोड़ा इदुम बारिक
1: आदे निकोलो मिसिंग तो वर बोड़ा इदुम बारिक
2: आदे मावक विलान मेंगे तो
1: आदे
2: एम रुगे वर गिना हरकत तक के केलागा एबोइदो सगाफे कुलवर तोगे तेरेगा मी दफिने को माफते जहु Mereka itu bodoh masa sebab.
0: Jika mereka memahami apa firman, naik tapi memahami apa firman, sambil lawak itu, mereka korak itu ini anginum, firhenum, memahami apa firman, bes. Ini juga ufa lebih gentayung, algoritma penuh banyak yang memahami arah sikap semua, mikhal intizam tahunan, algoritma balan, bias kira, rancangan gula ada yang harus tak malu mat kenis tewe, itu dengan mesin itu algoritma, nuai ke khobar. Mithantemun algoritma mivagadiga mivakvela neten khabar fawani ka algoritma be funna ki e dufa mi hama show ya ki galmen patto kollan